0: तो उनसे मुंह फेर लो और इंतजार करो, ये भी इंतजार कर रहे हैं।
1: بسم الله الرحمن الرحيم
0: شروع اللہ کے نام سے جو بڑا مہربان نہایت رحم والا ہے۔